0: Listen. Learn. Discover. With Radio Station FM 92.6 UCP ki duniya.
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان یو سی پی.
3: ایک نیا انداز،
4: ایک نئی سوچ،
3: ایک نئی پہچان،
4: ایک نئی لگن.
3: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
4: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
3: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
4: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، یو سی پی نمبر ون.
3: جب ملتی ہے لگن،
4: محنت،
3: کامیابی اور خلوص،
4: تو بنتی ہے
3: یو سی پی کی دنیا.
4: آپ سن رہے ہیں ایف ایم 92.6.
3: سنتے رہیے.
5: السلام علیکم، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا، اور پروگرام جاودہ زندگی میں علی اجود آپ کی خدمت میں حاضر ہے. اور لسنرز، جیسے کہ آپ کو معلوم ہے کہ ہمارے پروگرام کا فارمیٹ کچھ یوں ہے کہ ہم زندگی سے جڑے پہلوؤں کے بارے میں بات کرتے ہیں، اور کس طریقے سے ان چیزوں کو اپنا کر اپنی زندگی کو ہم خوبصورت اور جاودہ بنا سکتے ہیں. ان سب چیزوں کو ہم اپنے پروگرام میں ہائی لائٹ بھی کرتے ہیں، ان پہ ڈسکشن بھی کرتے ہیں. لیکن آج ہم ایک بڑی ایک نئی قسم کی چیز جو ہے وہ آپ کو انٹروڈیوس کرنے جا رہے ہیں. پہلے ہم نے ایسا کیا نہیں ہے، لیکن آج تھوڑا سا ڈفرنٹ آپ لوگوں کے انٹرسٹ کے لیے. انٹرسٹ میٹرز الاٹ. تو آج ہم ایک بک ہے، ایک خوبصورت کتاب ہے جس کا نام ہے 12 رولز آف لائف. اس کے بارے میں آج ہم ڈسکس کریں گے کہ زندگی کے جو 12 رولز ہیں ان کو ہم کوشش کریں گے کہ اس میں سے بیسٹ ایز پوسیبل اور جتنے ہم ہائی لائٹ کر سکیں، کس طریقے سے ان رولز کو ہم اپنی زندگی میں امپلیمنٹ کر کے، ان رولز پر عمل کر کے کس طریقے سے ہم اپنی زندگی کو خوبصورت بنا سکتے ہیں، جاودہ بنا سکتے ہیں. ان سب چیزوں پر گفتگو کرنے کے لیے میرے ساتھ جو شخصیت موجود ہیں آپ سب کو پتا ہے، جناب محمد عرفان علی فانی صاحب، سینئر لیکچرار بھی ہیں. ان کو پہلے تو میں خوش آمدید کہتا ہوں اپنے پروگرام.
6: بہت شکریہ اجود
5: سر. آج ہم نے تھوڑا سا ڈفرینٹ ٹاپک جو ہے وہ چوز کیا ہے، اور سب سے پہلے تو میں آپ سے پوچھوں گا 12 رولز آف لائف. آپ نے ظاہر ہے خود اس بک کو پڑھا بھی ہوگا، کیسی بک ہے آپ نے اس کے بارے میں یہ بھی بتانا ہے، اور اس کے بارے میں تھوڑی سی مجھے جو انٹروڈکشن کی چیزیں ہوتی ہیں ان کے بارے میں بتائیے کہ رائٹر کون ہے ان کے، یہ کب لکھی گئی، بک کا بیسکلی میسج کیا ہے جو ہم لسنرز کو بتائیں کہ بک کیا کہتی ہے. تو اس کے بارے میں
6: یہ جو کتاب کی سلیکشن جو ہے نا، وہ میں نے اس لیے یہ کی کہ ہم ہر پروگرام کے اندر عام طور پہ ایک ہی موضوع کو زیر بحث لاتے ہیں،
5: بالکل،
6: اور اسی موضوع کے اوپر ہم 45 منٹ یا ایک گھنٹہ ڈسکشن کرتے ہیں، اور وہ موضوعات ہوتے ہیں جو ہماری زندگی میں ہر وقت ہم اس عمل سے گزر تو رہے ہوتے ہیں لیکن ہمیں اس چیز کا ادراک نہیں ہوتا کہ یہ جو کچھ ہم کر رہے ہیں یہ ہے کیا. تو بنیادی طور پر ہم اس کی نشاندہی کرتے ہیں کہ یہ چیزیں ہماری زندگی میں آگے چلتی ہیں اور رول پلے کرتی ہیں انسان کی کامیابی کے اندر. تو یہ جو کتاب ہے 12 رولز فار لائف اینڈ Antidote to chaos. یہ بیسیکلی کتاب ہے کہ chaos کا ایک antidote ہے، کہ وہ زندگی جو بڑی گہما گہمی کے اندر ہے انسان کی اور انسان کے پاس فرصت نہیں ہے زندگی سے لطف اٹھانے کے لیے، تو وہ کون سے ایسے اصول ہیں جن کے اوپر وہ اگر کاربند ہو جائے تو اس کی جو زندگی ہے، جو جیسے آپ نے کہا پروگرام کا نام بھی ہے جاودہ، ہو سکتی ہے. تو یہ بنیادی طور پر کتاب 2018 میں لکھی گئی، اور یہ کینیڈین جو کلینیکل سائیکولوجسٹ ہیں اور بڑے معروف ہیں اور ایک سائیکولوجی کے پروفیسر بھی ہیں، جارڈن پیٹرسن، انہوں نے اس کتاب کو لکھا ہے. اور جب میں نے پہلے تو اس کتاب کے بارے میں کچھ ریویوز وغیرہ جو تھے وہ سنے، اور سننے کے بعد مجھ میں بھی یہ اشتیاق پیدا ہوا کہ مجھے یہ کتاب پڑھنی چاہیے، دیکھا جائے. میرا یہ سٹائل ہوتا ہے کہ جب بھی میں کسی اچھی کتاب کے بارے میں سنتا ہوں تو پہلے میں یوٹیوب پہ جا کے نا اس کے اوپر جو لیکچر رائٹر کا ہوتا ہے کتاب کے بارے میں اس کو سنتا ہوں کہ رائٹر کیا کہنا چاہتا ہے، اور اس کے بعد پھر جب مجھے لگتا ہے کہ ہاں یہ کتاب پڑھنے والی ہے تو اس کو میں پرچیز کرتا ہوں یا ڈاؤن لوڈ کر لیتا ہوں اور اس کو پھر پڑھنا شروع کر دیتا ہوں. تو یہ کتاب ابھی ریسنٹلی جب میں اس کو ابھی مکمل نہیں ہوئی، کچھ ایسے اصول جو میں نے پڑھے اور مجھے لگا کہ یہ جو ہمارے سامعین ہیں ان کو شیئر کرنی چاہیے یہ بات، کیونکہ یہ ہمارے پروگرام کے فارمیٹ کے ساتھ لنک کرتی ہے. تو مختلف رولز ہیں اس کتاب میں، اس نے 12 جو اصول ہیں
5: अच्छा,
6: उन उसूलों के ऊपर रोशनी डाली है कि वो कौन से ऐसे प्रिंसिपल्स हैं कि जिनको अगर इंसान अपनी जिंदगी में अडॉप्ट कर लेता है, अपनी जिंदगी का हिस्सा बना लेता है, मुख्तलिफ उसूल होते हैं ना जो इंसान अपनी जिंदगी का हिस्सा बना लेता है और अपनी आदतों में उसका शुमार कर लेता है। तो जब एक अच्छाई आपकी आदत बन जाए तो फिर आपको भी नहीं पता चलता कि कैसे अनकॉन्शियसली गैर शाऊरी तौर पर आप कामयाबी के रास्ते पे चल रहे होते हैं। तो मुख्तलिफ उसूल हैं, उस पे इंशाल्लाह हम इस प्रोग्राम में बात करेंगे।
5: तो सर, बात तो हमने कर ली 12 रूल्स ऑफ लाइफ, और रूल्स डिस्कस ना हो ऐसे तो हो नहीं सकता। मैं खुद इसके लिए बड़ा एक्साइटेड हूँ। सबसे पहले जो आपको सबसे अच्छा रूल लगता है, सबसे खूबसूरत और सबसे जो आपको पसंद आया असली तौर पर, उसके बारे में।
6: अच्छा, इसमें रूल्स क्योंकि 12 उसूल हैं, और एक तो ये भी हो सकता है कि हम वन बाय वन एक उसूल को पकड़े सारे को डिस्कस करें, लेकिन आपने जो फरमाइश की आपको बहुत अच्छा लगा तो जो मेरे अपनी जिंदगी की एक्सपीरियंसेस हैं उनको देखते हुए वो ये कहता है कि मेक फ्रेंड्स विद पीपल हु वांट द बेस्ट फॉर यू। कि अपनी जिंदगी में उन लोगों को आप दोस्त बनाओ जिनके साथ बैठते हो, और बैठ के जब आप उठते हो उसकी कंपनी से तो आप डीमोरलाइज नहीं होते हो।
5: अच्छा।
6: आपका मोरल हाई होता है। वो लोग जिनकी बातें जो आपकी कामयाबी पर वैसे ही खुश होते हैं जैसे आप खुद अपनी कामयाबी पे खुश होते हैं, और आपकी जिंदगी में जब गम आता है तो आपके गम में ऐसे ही गमगीन होते हैं जैसे वो उस दुख को अपना दुख समझ रहे होते हैं। हम रोज स्टूडेंट मेरे पास आते हैं और कहते हैं कि सर, हम दूसरों के लिए इतना कुछ मैंने किया तो मुझे ये उसका सिला मिला, मैंने दोस्तों के लिए इतना टाइम जाया किया तो आज मुझे कुछ हासिल नहीं हुआ। तो बुनियादी तौर पर जिंदगी में वो लोग कि जिनके पास जब आप बैठते हो आधा घंटा पौना घंटा, बैठने के बाद जब आप उठते हो फिर आप एनालाइज करो कि आपकी कैफियत क्या है। आप डीमोरलाइज्ड उठ रहे हो वहां से, या कुछ नया करने की मोटिवेशन लेके आप वहां से निकल रहे हो। अगर तो उठते हुए आप उदासी आप पे वारिद है, परेशान हो, गमगीन हो गए हो, अपने बारे में कुछ खदशे और वसवसे हैं ये कि यार पता नहीं मैं ये काम कर पाऊंगा नहीं कर पाऊंगा, इस कैफियत से दो चार हैं, तो समझ लो कि आप गलत कंपनी का हिस्सा बने हुए हैं।
5: अच्छा।
6: हाँ, वो लोग जिनकी कंपनी में आप बैठो और जब आप वहां से उठो तो उठ के जब आप जा रहे हो तो आपके अंदर एक स्पिरिट हो, कुछ करने की एक उम्मीद हो, एक जुस्तजू हो, एक आरजू हो, अपनी ख्वाहिश को तकमील तक पहुंचाने के पीछे एक जज्बा कार फरमा हो, और एक रोशनी का हाला जो है वो आपकी सोचों के गिर्द हो, फिर वो लोग आपकी जिंदगी में कामयाबी में रोल प्ले करते हैं।
5: अच्छा सर, कुछ लोग तो ऐसे भी होते हैं, वो बोलते हैं कि हम मोहब्बत करते हैं, उसमें जब मोहब्बत के बाद हम आपके लिए चांद पर भी जा सकते हैं, हम आपके लिए तारे तोड़ कर भी ला सकते हैं।
6: यस, यस, यस,
5: तो फिर ऐसा भी जज्बा भी पाया जाता है ना, क्या
6: अब कहेंगे? हाँ, इसके लिए वो एक और रूल है जो वो ये डिस्कस करता है कि आप उन लोगों से, इस पे हम जब उस रूल पे आएंगे तो आपके इस सवाल का जवाब ऑटोमेटिकली वहाँ पे भी मिल जाएगा। लेकिन ये जो उसूल है बुनियादी तौर पर कि हमने अपनी जिंदगी में उन रूल से अवॉइड करना है, हमने अपनी जिंदगी में उन लोगों से अवॉइड करना है कि जो लोग आपके हैं तो दोस्त कहने के लिए आपको भी लगता है वो मेरे दोस्त हैं, लेकिन शायद आपके गम के अंदर आपको दिखाने के लिए वो गमगीन सा चेहरा बना लेंगे, लेकिन आप जब साइड पे होंगे तो बहुत ज्यादा शायद इस बात पे खुश होंगे कि ये जो बंदा है ना ये अच्छा हुआ इसके साथ ऐसा हो गया। लिहाजा आप बच्चे जो क्लास में पढ़ते हैं उनके साथ तो ऐसे बहुत सारे एक्सपीरियंसेस डेली बेसिस पे होते हैं कि उनको कहते हैं यार तुम फेल हो गए, तुम्हारे बड़े कम नंबर आए, तो यार मुझे बड़ा बुरा लगा, अब वैसे यार ऐसे होना नहीं चाहिए था, या सर ने कुछ खराब किया या कुछ भी। इस तरह के जो कमेंट्स देते हैं आप, जो आपको मशकूक बना देते हैं अपने बारे में भी और दूसरों के बारे में भी, ऐसे लोगों से अवॉइड करना, ये वो पहला असूल है जो कम से कम यूथ को तो जरूर इसके ऊपर अमल करना चाहिए।
5: जी बिल्कुल, यूथ को जरूर इस पर अमल करना चाहिए, और सर ने बड़ा ही खूबसूरत एक रूल बताया और उसको डिस्क्राइब किया। और हमें यहाँ पर लेनी है एक छोटी सी ब्रेक, और हम ब्रेक के बाद एक नया रूल जो है उसको डिस्कस करेंगे इंशाल्लाह। और हमारे साथ जुड़े रहिए, सुनते रहिए FM 92.6 UCP की दुनिया।